0: हम अकाशवरुण तिमन रस फलांगे एम में रिवेति सूरागा इंसाना हिद्वी में
1: ثم رددناه أسفل سافلين
0: دن تمن رس کلانگ اے انسانا نرکھاگ اڈیگ ام اڈیر رد کرفیمے